0: آپ کا چہرہ ماشاء اللہ زلف کا پہرا سبحان اللہ.
1: इस गीत के साथ ही अब आज का हम है राही प्यार के कार्यक्रम संपन्न होता है.